0: gaw nga tia chinu munis rais khangma ba ni position rik yobi zostari molcha bakhshis
1: jese ki nga tang phya ga duk sena nga tang sujyan duk sena tajbi ta de hajo
0: ana kasa
1: tajbi sam sana da nga tang zu pa se pusmo ke na zu ga bend ba sena nga ti kamba isko ja pe ka shas nyok pe ga tang sena nga tang duk de hajo
0: ana tajbi ba se ya pa sena kasa position pa hajo ana
1: position pa kasa phya pe position ka duk sena yani ki do kulya duk sena nga ti di totpa totte ka hajo nga ti te ka khirna lakpa isko muskuk ba sena Sansungata Nangoza Nencha Hajongati, Uxpokin and Nangoza Lenina Tartik, Halkadika, Garci Jacksona, Difkaja Pika, Lapainsko Mutukchosena, Gule Kuleangatang, Sizancha de Haju, Sizancha, or the Sizanches Rustica Cato, Doya Tin Minerchi, Sonsena Cato, Lapadi Mutukpo de Kirana, Dinatikaja Panjaksena Kulea, Sizde, Jareka Duksena. Tin ya cha second chi sokshik na tang odu toga dugna ya kena dana da kya ga zusta kudika zuka se lakpa isko pusme ka jak sana halka sang so na ola lencha yang zak se jak cha yang phut tang cha odu toga yani ki concentrate ba sana ngate dugna ko to do man sak se labi jo do kena khasto anang ba ngen chin yani ki to pas kang sana yani ki zan zo se tin po na ba ngen chin yu kasa Dong atang yani ki mind po ang free lucian yab ngati mental po yani ki ang ata tension hypertension po zirkan unsak ngatang tarin ng lucian ba pejuka sa.
0: Chana ngati achinumon na ha ngati achinumon is rain il nang pivila rain kacang kasik focus tang mame chana yaraji samet samte kachan in rain rgoi ka diyan tang se di yoga rig ba se rain ka focus ba chao ngat khas kar ngati achinumon la samte kachan in yang ngati achinumon la yarechi hago tang to samet diskola chik mol cha bakshi
1: kasa jese ki ngatang khamba dukhane amang unis tana achinumon is baksun baksun chibasana ngatang zir da judit patana Basun ne sun ta chwe chen ha dik pa da sok si basu du de zer de hajo
0: anana
1: do mana gala din su pa jwe in cha sok na asi sok na basun ba sna nga tang kir na chen mo la khas kar nga ta nga ti zu spo tam shi de an ta ma shi nga te sat sat nga te nang kang ba sta chen nga te flu ba zi lang ta chen nga te sa kya ti kang ta chen ya ba he la nokri ba khan one ama chi gi nokri am ba chen de ti ya ki khas kar bo mo la nga ta sab se zaruri du pa ki yoga kher na nga ta Saksi nang atang ekdam atang bumun sak kira kubazi si che deni che ekdam ragasan gasit busa sak basang bumun yoktar gasit deha jo. Di yoga us basena yoga ke gasit kato bana kato mati saksi tang ati rong pika yani ki bumun sak zara tar rinkal gos pamete ragasit deha jo ekdam nana dam yong et ekdam du sak ma sul du set sul du sha on gama di yoga ana kato yoga bana kato ati rong pika rona gang lushin chuk साथ-साथ के ना गातं जैसे कि गातं मतलब लोग अच्छे सोंसन ना कतो चली शी मिने सोंसन में ना समझा शी तोशी और तो तोशी लुचिन तो पाजू योगा वाकने पो ना मिवा कन्या फराग दो तोशी उन्चिन तो कि देखा ना न्यंबो न्यंबो कतो गातं गोसलक ची साप ची बास दुपनां यानी कि गातं मतलब थक्की के काशी तोंचिन तो दो संख्या ना गातं कुछ अचिन तो या कि ना संसंग रे बास दुख से या गातं योगा रे बेंची एक्सरसाइज रे बेंची दुपना गातं मना मतलब गति मकमाओं लंके ना दांत दिन जमाने यों हमें ताए जो मीन सागर माना कच्चू मुंबासे यंग कतु नियम बोलते नो आज नो बीच बोलते दोगना गतन खास कर तो आने उन सागर यानी कि जान नंग पोके ना यहाँ डाक पोला केर ना जम्शिंग गतन और दमो थोंचू नो जम्शिंग गतन जोस्तारे थोंचू चोस देखन तो गतन इस्लामी की तो रे इन ना सांग गति मकपे दुन पुला गतन जोस्ता बस दुपा गोशिन जरमेत है जो हाजो और तो तो मुला दुपचास पोके ना गतन माना खास कर आने सांग मा यानी कि बख्सन बखाने आने सांग मा मन जरूरी दुपसाने जो का सांग है
0: بخشی جو من ایر سیاق مو بسته مول تو دیانگ مرد نگتی نگتی اچنمون از یونی کنا فان کل اینچا دوک دوک انشالله اچنمون رای سیحت نانگ پونین یم بو یم بو رای سیحت یان خیال جاک جن چنه یان فریگران از اجو ترین مزرد ای اسلام علیکم
1: وعلیکم سلام
2: Dasan Sakpayante, programs na binipin na chinamone fia, program puchikan po inmin Bilqais Fatima, program puresel po inmin Gulzar Hussein. Medium weka diwa kashwani kargilin, waks putusut urdun na mirin yusha saka chenduk, kasata purgi khabarun las na abazat.

0: ופיר לפיוך לו. היו אבילה והחסרתה, מזלום מוסלים יפיוך בשהיד בשה. הרגו בו פוקר והרגו בו פוק, ופיס רבוני הנתונגה, חזרת מוסלים יפיוך פיקלמן לטון רסן, حضرت امیر فیاق بجیم هتون میرسند پو مسلمی فیاق بی کامال تازه سرابون بازار کنه انو ترتد پو علا لعنت الله على القوم الظالمین و سیعلم الذین ظلموا على محمد ایام قلبین
1: بخشیز گوانا اکاشوانی
2: दसन सपयंतेस बल्ती प्रोग्राम गेन ने पिन गस्कत मीडियम का दे आकाशवाणी कर गिलिन वक्सपो छने तुसु छु सोसु देनमो दिन फोचु पत पी फेसबुक प्रोग्राम में छिर पोथमाथन आस्किंग में तुसु जुनी सिकाया यंता नबो थुवे दे मान पोचे जिन शेज बोजे जु खुदा ना सामान्य फगरान जे हिन